هدية خان اسمها سالية شعيب خان سايما خان مشتبه خان افیا خان راؤ بھائی شاہد بھائی گاندھی باغ اکولتون رمیش کٹنکر آنی ویشالی کٹنکر مہاویر نگر دارواروڑ یوتمال چے صاحب راؤ منور رنجنتائی کنال پریتی پریانکا آنی ویان منور بورارا دھرن تالوکا مالیگاؤتون دتا گھایا سنیتتائی سانیکا آنی گجانن گھایا शिव छत्रपती नगर वडगाव यवतमाळचे एम डब्ल्यू पाटील विनय जगताप प्रतीक उत्कर्षा अनुष्का आणि तन्वी पाटील वैष्णव कॉलनी सनावत मध्य प्रदेशचे मोहम्मद सादिक मुश्ताक अहमद मोहम्मद शाकीर मोहम्मद अलकमा खत्री मोहम्मद अल्तमज खत्री रमेश गोळ आणि मोहम्मद शादाब खत्री या सर्व श्रोत्यांच्या पसंतीचं हे गीत आहे जबरदस्त या चित्रपटातील. स्वर आहे किशोर कुमार यांचा, रचना लिहिली आहे मजरूह यांनी.